0: नमस्ते सबैजनालाई, यो हो कार्यक्रम नेपाली आवाज। नेपाली आवाजमा उपस्थित भइसकेको छु। मेरो नाम हो मनोज र मसँग हितेश पन्तजी पनि उपस्थित हुनुहुन्छ र यो हो कार्यक्रम नेपाली आवाज। नेपाली आवाज प्रत्येक हप्ताको बुधबार यसै गरी प्रसारण हुन्छ। विभिन्न कारणवश हामी गत हप्ता हुन सकेनौँ, तर यो हप्ता हामी नयाँ उत्साह, नयाँ जागर र नयाँ कार्यक्रम लिएर आइसकेका छौँ। र तपाईँहरू कतिजनाले सुन्दै हुनुहुन्छ, कृपया हामीलाई म्यासेज गर्नुहोस्, हामीलाई भन्नुहोस् कहाँबाट के गर्दै सुन्दै हुनुहुन्छ, र त्यो गर्नुभयो भने हामीलाई उत्साह मिल्नेछ। र आज हो बुधबार, एज आई सेड, अनि अक्टोबर 7, 2026। अनि नेपालमा चाहिँ हिन्दू क्यालेन्डर अनुसार चाहिँ सोह्र श्राद्ध चलिरहेको छ भने नेपालमा करिब 4 बजिसकेको छ। र कुराकानीलाई अगाडि बढाउने नै छौँ अहिले भने हामी एउटा गीत सुनौँ। गीत सुनेपछि हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्न आउने नै छौँ। अहिले भने हाम्रो हितेश पन्त भाइले चाहिँ गीत तयारी गर्दैछन्। हितेश भाइ, के छ, कुन गीत बज्दैछ आज?
1: रेन्डमली पिकअप, विदेश जानी मायालु तिमीलाई, दीपक थापा।
0: दीपक थापा, हामी सबै विदेशमा छौँ र विदेश जानी मायालु तिमीलाई कस्तो छ भन्दा चाहिँ अहिले चाहिँ यो भिजाको कारणले पनि अलिकति तनाव दिएको कारणले यो चाहिँ अलिकति दुःखद पनि पक्ष छ अस्ट्रेलियामा। होपफुल्ली यो सुन चेन्ज हुन्छ, यो चाहिँ पोलिटिकल रूपमा अलिकति बढी नै इन्फ्लुएन्स भएर यो डिसिजन भयो जस्तो हामीले गरेका पाएका छौँ। जस्तै अब यो विषयमा पनि आज धेरै कुरा गर्नुपर्ने छ, जस्तै वर्ल्डको पोलिसीहरू, जस्तै युकेमा के भयो, अहिले के हुँदैछ, पहिला होइन कुनै समयमा के भइरहेको थियो, अहिले के हुँदैछ, यस्ता कुराहरू हामी गरौँला। तपाईँहरूको पनि कुनै राय विचार छ भने कृपया हामीलाई सम्झिनुहोस्, जोडिनुहोस्। र अहिले भने तपाईँहरूको लागि यो मिठो गीत।

0: नमस्ते सबैजनालाई यो कार्यक्रम नेपाली आवाज र नेपाली आवाजमा हामी उपस्थित भइसकेका छौँ फेरि पनि एउटा गीतपछि र अहिले हामी छौँ क्याथरिनको सेकेन्ड स्ट्रिट 101.3 मेगाहर्जमा प्रसारण भइरहेको छ क्याथरिनको सेकेन्ड स्ट्रिटको चार्ल्स डार्विन युनिभर्सिटीबाट हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग जोडिएका छौँ र हामी बोल्दाखेरि केही कमजोरी अलिकति तलमाथि अब भने अलिकति टेक्निकल खराबी भयो तर केही छैन हामी तपाईँहरूसँग जोडिरहेका छौँ र हितेश भाइ वेलकम के छ तिम्रो खबर
1: ठिकै छ दाइ के भन्नु क्याथरिनमा गर्मी बढिरहेको छ अलिकति गर्मी फिल भइरहेको छ दाइ
0: गर्मी त बाहिर बढिरहेको छ तर तिम्रो शरीरमा चाहिँ यङ एनर्जी कतिको बढिरहेको छ कतिको गर्मी छ
1: छैन दाइ एकदम गर्मी छ गर्मीको कारणले गर्दाखेरि अलिकति सुस्त सुस्त भएको फिल भइरहेको छ दाइ
0: डेफिनेटली हामीलाई पक्कै पनि गर्मी बाहिर गर्मी भयो भने चाहिँ शरीरमा अलिकति शीतलता भन्न खोजेको चाहिँ अलिकति स्लो गराउने जस्तो चाहिँ भयो होइन शरीर ताते पनि काम चाहिँ आफ्नो एनर्जी कम हुने
1: हो
0: अलिकति स्लो गराउने तपाईँहरूलाई पनि रियलाइज होला र कस्तो भन्दा हाम्रो पहिलो जुन गीत बज्यो त्यो गीत चाहिँ हाम्रो कुनै प्लान्ड गीत थिएन र ठ्याक्कै त्यही गीत अगाडि आएको रहेछ अनि फेरि समय सन्दर्भले यो गीत पनि कस्तो मिल्न गएको जस्तो भान भयो हितेश भाइ
1: हजुर दाइ ठ्याक्कै जुन पनि अस्ट्रेलियन पोलिसीहरू जतिहरू पनि कुराहरू आइरहेको छ सायद इम्प्लिमेन्ट पनि भइसक्यो होला र गीतको कहानी र अस्ट्रेलियन इमिग्रेसनको पोलिसी मिल्न गयो
0: पक्कै पनि अनि कस्तो छ भन्दा म के भन्न खोजिरहेको थिएँ भन्दा तपाईँहरूलाई यो विषयमा के छ राय कृपया भन्नुहोला र कस्तो भन्दाखेरि मलाई चाहिँ रियलाइज हुन्छ जस्तै युकेले हामी सानै हुँदाखेरि चाहिँ युकेमा चाहिँ एकदम स्ट्रिट स्ट्रिटमा चाहिँ एकदम घर घरै कलेज छ अरे भन्ने चाहिँ हल्ला सुनिन्थ्यो
1: हजुर
0: नेपालमा हामी बच्चै हुँदा अनि त्यतिखेर चाहिँ युके जाने पनि चलन एकदमै थियो आई थिङ्क यो 2000 अर्लीतिरको कुरा होला सायद 2005 अर समथिङ आई डोन्ट नो जस्ट हामीले मेम बुझ्न सकिने बेलातिर अनि त्यसपछि चाहिँ युके एकदम स्टप भयो
1: हजुर
0: अनि त्यसपछि अस्ट्रेलिया भयो अब अस्ट्रेलियामा यसरी बुम हुनुमा इमिग्रेसनको ठुलो हात छ डेफिनेटली इमिग्रेसन नै ब्याकबोन हो तर अब युकेमा त एज सुन एज रियलाइज भयो नि त त्यसको इफेक्ट त 10 वर्षमा त देखियो नि त
1: हजुर
0: अहिले युके त अब कहाँ छ अस्ट्रेलिया त धेरै अगाडि भइसक्यो नि त यो त स्मुथ इकोनोमी होइन बुमिङ इकोनोमी होइन राम्रो सबैतिर राम्रो अब मान्छे भएन त हुने हो
1: हजुर
0: म्यान पावर इज अ ग्रेट थिङ इन इकोनोमिक्स बुझ्यौ नि ह्युमन रिसोर्सेस अब युकेमा त्यही कुरा रियलाइज भएर मेरो अन्डरस्ट्यान्डिङमा अहिले फेरि चाहिँ ब्याक भइरहेछ है 20 डेजमा भिजा प्रोसेसिङ गर्ने अनि यदि प्रोसेस भएन भने चाहिँ लाइक भिजा नआएको थाहा हुने नो डिलेज होइन त्यस्तो किसिमको चाहिँ रहेछ होइन आई थिङ्क दे रियलाइज इट अब अस्ट्रेलियन अब पोलिटिकलै हो यो इस्यु होइन जस्तो लाग्छ तपाईँहरूको विचारमा के छ मैले थोरै छोएँ तपाईँहरू एक्सपर्ट हुनुहुन्छ यो विषयमा भने चाहिँ कृपया हामीसँग जोडिनुहोस् हामीसँग तपाईँ डाइरेक्ट कलमा पनि जोडिन सक्नुहुन्छ र कुराकानी गरौँला क्लियरली अहिलेलाई भने अब हितेश भाइ के भन्न चाहन्छु
1: जति पनि यो इमिग्रेसनको कुराहरू आइरहेको छ नातिनुहोस् हजुरको नजिकको काउन्सिलर अथवा इमिग्रेसन एजेन्टलाई गएर बुझ्नुहोस् सायद उनीहरूलाई चाहिँ राम्रो बेटर आइडिया हुनसक्छ आम नट द राइट पर्सन टु टक अबाउट दोज थिङ्स दाइ होपफुल्ली यु गाइज फाइन्ड द सल्युसन
0: अब के लाग्छ भन्दा नि मलाई चाहिँ अब जस्तै अहिले अब जस्तै वान नेसन पार्टीको अरे माइन्ड यु हाम्रो क्याथरिन एफएममा चाहिँ अलिकति पोलिटिकल विषयमा चाहिँ कुरा गर्न पाइँदैन हामीले इमिग्रेसन पोलिसी गभर्मेन्टले के गरिरहेको छ त भन्न पाइन्छ यो चाहिँ एउटा न्युज जस्तै हो तर पोलिटिकल भ्यू राख्न पाइँदैन जस्तै अब वान नेसन पार्टीले जुन चाहिँ पोलिसी ल्यायो नि आई थिङ्क त्यसपछि चाहिँ हाम्रो लेबरलाई पनि त्यसको ठुलो प्रेसर आए जस्तो देखिन्छ र अहिले भने तपाईँहरूलाई म गीत बजाउन चाहन्छु र कुराकानीलाई अगाडि बढाउँला हामीसँग अर्को गेस्ट पनि उपस्थित हुन आउनुभएको छ क्याथरिन एफएम 101.3 मेगाहर्जमा म भने हजुरहरूलाई कुन गीत बजाउने भनेर खोज्दैछु अब मैले यहाँ सृष्टि म्युजिकबाट युट्युबमा आएको मेरो हजुर भन्ने गीत भेटाएको छु. होप यु विल इन्जोय. प्लिज हेभ अ लिसन टु दिस सङ.

0: लगाऊ लगाऊ माइक लगाऊ भन्ने कुरा आइरहेको छ र हाम्रो नयाँ गेस्टलाई चाहिँ हाम्रो हितेश भाइले रिक्वेस्ट गरिराख्नु भएको छ र अहिले भने तपाईँहरूलाई कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु यो कार्यक्रम नेपाली आवाजमा हामी तिनजना उपस्थित छौँ मसँग मेरो सहकर्मी हितेश भाइ उपस्थित हुनुहुन्छ भने यसै गरी शङ्करजी पनि उपस्थित हुनुहुन्छ शङ्करजीलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु वेलकम टु द सर
1: गुड इभिनिङ दाई सब सम्पूर्ण श्रोताबिनालाई पनि गुड इभिनिङ
0: थ्याङ्क यू अब के छ भन्दा हामीले चाहिँ अलिकति अघि इमिग्रेसन पोलिसिसको विषयमा कुरा गर्दैथ्यौँ र इमिग्रेसन पोलिसिसले चाहिँ अलिकति अस्ट्रेलियाको जन हामी चाहिँ कम्युनिटीलाई होल कम्युनिटीलाई नै अपसेट बनाएको अवस्था छ अब यसलाई कसरी हेरिरहेको छौ यो त धेरै अपसेटिङ छ नि त जस्तै अब इट्स भेरी स्याड पर्सनल्ली म्यानेज गर्न भेरी स्याड हुन्छ नि त यसरी त अब जस्तै मान्छेको लाइफलाई नै ठुलो धक्का पर्छ नि त टाइमिङको कुरा हुन्छ प्लानिङ अनुसार नचल्ने भयो नि त होइन
1: अब यस्तो हुन्छ दाइ अब त्यो पोलिटिकल एजेन्डा पनि हुनसक्छ होइन अब त्यो विषयलाई इमिग्रेसन विषयलाई लिएर अब कुनै पोलिटिकल पार्टीले इमिग्रेन्टले गर्दाखेरि यस्तो समस्या आइरहेको छ हाउसिङ प्रब्लम भइरहेको छ यताउति भनेर सायद मलाई लाग्छ पोलिटिकल एजेन्डा पनि हुनसक्यो तर वास्तविकतामा जाने हो भने पनि हुन त समस्या अभियसली भएको छ जुन आफ्टर कोभिड जुन रस आयो जुन इमिग्रेन्ट त्यसले गर्दा पनि समस्या त भयो तर सबै इमिग्रेन्टलाई नै दोषी दिनु भने त्यो गलत हो केही समस्या होला तर त्यसलाई म्यानेज गर्नु नै सोल्युसन हुन्छ त्यो भन्दा कि इमिग्रेन्टलाई नै सबै दोष दिएर दिनुभन्दा पनि अब मलाई चाहिँ त्यो सोल्युसन चाहिँ लाग्दैन त्यो इमिग्रेन्टमा सबै चेन्जेसहरू
0: अब यहाँ हाम्रो कविता गिरिजीले पनि एकदमै भन्नुभएको छ होइन जोडिनु भएको छ र हामीलाई चाहिँ सम्झिनु भएको छ र यहाँ उहाँले गीत पनि रिक्वेस्ट गर्नुभएको छ र यसै गरी उहाँ भन्नुहुन्छ देउरालीमा भनेर चाहिँ जुन सङ्ग छ हाम्रो प्रकाश दूतराजको उहाँले त्यो गीत रिक्वेस्ट गर्नुभएको छ त्यस सँगसँगै उहाँले चाहिँ यहाँ भिजाको टपिक जुन आजको विषय छ उहाँले त्यो विषयमा पनि कुरा गर्नुभएको छ र उहाँ के भन्नुहुन्छ भन्दा भिजाको टपिक्समा मैले चाहिँ इट्स अल अबाउट पोलिटिक्स अनि एन इमिग्रेन्ट्स इज द मेन हाइलाइट टपिक सो पोलिन इज ट्राइङ हर बेस्ट टु टार्गेट दिस टपिक सबले आफ्नो देशको बारेमा सोच्नु ठिक नै हो भन्नुहुन्छ सो उहाँको विचार त्यस्तो छ हितेश भाइ
2: हजुर
0: कस्तो छ तिम्रो विचार के छ उहाँको विचारमा के छ हजुर
2: जसरी पनि पोलिन ह्यान्सनले जति पनि आफ्नो एजेन्डा इमिग्रेसनको अगेन्स्टमा लिइरहेको छ पक्कै पनि सायद उसको पर्सपेक्टिभबाट राम्रो होला दाइ होइन एज अ होल इमिग्रेसन चाहिँ चाहिन्छ होला जस्तो लाग्छ मलाई जुन देशको लागि पनि
0: अब मैले अघि के भनेको थिएँ भन्दा जस्तै इकोनोमिक ट्रममा हेर्ने भने नि जस्तै म एउटा इक्जाम्पल दिन्छु क्या जस्तै एउटा कन्भिनियन्ट स्टोर छ या ह्याप्पी कर्नर भन्ने थाहा छ कि थाहा छैन ल म मोस्टली सपिङ गर्न वुलिज जान्छु राइट अब म कन्भिनियन्ट स्टोरमा म आई मुभ हियर लाइक अबाउट मोर देन 5 इयर्सको अनि म अकेजनल्ली त्यहाँ म कन्भिनियन्ट स्टोरमा जान्छु सपिङ गर्न म एउटा इमिग्रेन्ट हो अब म त्यहाँ एभरेजमा $20 मन्थको म धेरै जाँदिनँ $20 म मन्थको त्यहाँ खर्च गर्छु भने म जस्तो इमिग्रेन्ट त्यहाँ कतिजना गएर होला एक महिनामा $20 इन्टु लाइक लेट्स से 50 पिपल गयो भने त त्यहाँ त 50 x 20 त लाइक लेट्स से 2000 समथिङ लाइक सम एमाउन्ट भयो नि त प्रफिट इज कति ल मानौँ एकचोटि 100 मानौँ भनेपछि एउटा सबबमा एउटा सानो टाउनको एउटा छेउमा एकजनाको त्यो भाग खोसियो नि त अब इमिग्रेन्ट सबै हट्यो भने त भनेपछि त यहाँ त इकोनोमिक वेमा त कति घाटा छ सरकारलाई त्यसरी हेर जस्तै प्रपर्टी अब बिग एमाउन्टको कुरा गर नि त्यहाँ त $20 क्यालकुलेट छ यार मन्थली एउटा मान्छेको एउटा सबबमा त्यही पनि एउटा पसलमा एउटा छेउमा एउटा स्ट्रिटको कुरा छ ओभरअल कति लस हुन्छ जस्तै अहिले हेरौँ न युकेलाई हेरौँ युकेमा होइन अहिले इमिग्रेसन पोलिसी एकदमै स्ट्रङ भयो 10 वर्ष अगाडि होइन अथवा 17 वर्ष अगाडि त्यसपछि अहिले त अहिले युके अब पहिलाको त रुलर हो होइन एउटा फर्स्ट वर्ल्ड कन्ट्री हो तर अहिले इकोनोमिकली स्ट्रिङ गभर्मेन्टसँग पैसा भए पनि त्यस्तो बुमिङ छैन नि त जस्तै चाइनालाई जस्तो चासो इन्डिया कसरी ग्रोइङ भइरहेछ अस्ट्रेलिया कसरी माइनिङबाट बुमिङ भयो होइन जस्तै मेक्सिको अगाडि बढिरहेछ इटालीहरू यिनीहरू जसरी भइरहेछ युकेमा त्यस्तो छैन नि स्टेबल छ क्या कन्स्ट्रेन्ट भयो क्या सेग्नेन्ट भयो क्या भनेपछि आई थिङ्क इट विल ह्याभ अ ब्याड पछि चाहिँ धेरै नराम्रो इम्प्याक्ट हुन्छ जस्तो मलाई लाग्छ. डेफिनेटली हुन्छ नै,
1: मलाई पनि त्यस्तै लाग्छ. अब बिजनेसहरू त अब अभियसली इमिग्रेन्टले पनि धेरै बुम गरिराखेको थियो. अहिले जुन अब त्यो इमिग्रेन्ट फत्तै घटाउने भने त अभियसली बिजनेस बिजनेस पनि डाउन हुन्छ होला. अनि उनीहरूलाई लेबर सर्टेज पनि एकदमै पछि अब इमिग्रेन्ट घटाएर घट्यो भने चाहिँ पक्कै पनि उनीहरूलाई लेबर नपाउने यस्तो समस्या चाहिँ पक्कै पनि आउँछ. त्यो पनि अब इमिग्रेन्टले अब केही गरेन भन्छ, तर इमिग्रेन्टले नै काम गर्दा नि ट्याक्स त सबैले तिरेकै छ होइन. अब आफ्नो कन्ट्रीलाई जति इमिग्रेन्टले त हेल्प त गरेको छ नि त जति सक्दो हामी कन्ट्रीको लागि, अब त्यो पनि भन्न मिल्दैन. तर हेरौँ के हुन्छ. अब त्यो मलाई पनि त्यस्तै लाग्छ, पोलिटिकल एजेन्डै बनाएर यसलाई ठुलो इस्यु बनाएर त्यो सायद इलेक्सनको लागि नै यिनीहरूले क्याम्पेन सुरु गरेको किन केही न केही छ. किनभने तपाईँ एराउन्ड द वर्ल्ड हेर्नुहुन्छ भने नि डोनाल्ड ट्रम्प अनि जर्मनीमा नि भयो त्यो त्यो सबै इमिग्रेसन इस्युलाई लिएर यिनीहरूले त्यो पोलिसी इलेक्सन पोलिसी नै त्यो चेन्ज गरेर इमिग्रेसनलाई फोकस गरेर नै उनीहरूले जितेको थियो. त्यो देखेर पनि जस्तो लाग्छ मलाई, त्यो देखेर पनि अब पोलिन ह्यान्सनको पनि एजेन्डा पनि त्यस्तै त्यस्तै जस्तो लाग्छ मलाई.
0: आई डोन्ट थिङ्क यो कुनै चाहिँ वर्ल्ड ब्याकवर्ड्स गइरहेछ होइन. हामी 1950सतिर गइरहेछ यार. हामी चाहिँ अब वर्ल्ड इज अ ग्लोबल भिलेज भनेर हामीले चाहिँ पढ्दै आयो, वर्ल्ड इज अ स्मल ग्लोबल भिलेज भनेर पढेर आयो. अब अहिले चाहिँ अब ब्याकवर्ड्स गरेर होइन, अब चाहिँ वर्ल्ड चाहिँ अब एउटा के अरे बााउन्ड्रीलेस एउटा सिङ्गल कन्ट्री हो भनेर पढेर आयो होइन. अहिले चाहिँ अब ब्याकवर्ड्स गएपछि कहाँ हुन्छ यार? आई डोन्ट थिङ्क सो इट्स अ गुड आइडिया पर्सनली. अनि इट्स भेरी ब्याड. हाम्रो नेपाली कम्युनिटीमा हाम्रो दाजुभाइ दिदीबहिनी हाम्रो वरिपरि आफन्त सबैजनाले यसलाई हाइली इम्प्याक्ट पारेको छ, यसले एकदमै ठुलो असर पारेको छ. यो एकदमै स्याड हो. हामीले आफ्नो आँखा अगाडि देख्नुपर्दा कति कतिजनाले माया गर्नुभएको थियो, कतिजनाले ड्रिम गर्नुभएको थियो, यो कैयौँको छ. यो नेपालीज कम्युनिटीमा त हामीले देखेको छौँ होइन, त्योभन्दा धेरै कम छ अझै होइन. अरू कन्ट्रिजहरूमा पनि छ नि त, कम्युनिटी त छ नि त अरू कन्ट्रिजको पनि अस्ट्रेलियामा. सो इट्स भेरी स्याड टु सी दिस भाइ.
2: पक्कै पनि दाइ, जे जति पनि जे पनि कुराहरू आइरहेको छ इमिग्रेसनको बारेमा, इट्स रियली स्याड टु हियर द्याट वान. होपफुल्ली गभर्मेन्टलाई छिटो नै रियलाइज हुन्छ र जति पनि इमिग्रेसनको कारणले रोकिनु भएको छ उहाँहरूको प्रब्लमहरू सल्भ हुनेछ. त्यसको लागि चाहिँ प्लिज कन्सल्ट टु द नियरेस्ट
0: कन्सल्टेन्ट होइन. कन्सल्टेन्ट यस यु क्यान, हाउएभर यु अल्सो निड टु कन्सल्ट युर सेल्फ. अनि अहिलेको दुनियाँमा होइन, अब हाम्रो हितेश भाइ आइटीमा प्रो छन्, अब केही चाहिएमा चाहिँ उहाँसँग सम्पर्क गर्नुहोस्, कसरी खोज्ने, एआई कसरी युज गर्ने, र एकअर्कामा सिक्दाखेरि नै चाहिँ जानिने हो. जस्तै अब हाम्रो चाहिँ शङ्कर भाइ चाहिँ अब टिचिङमा छन्, तपाईँको बच्चा चाहिँ स्कुलमा केही आइडियै छैन बेसिक होइन, सुरुमा कसरी सुरु गर्ने भन्ने कुरा शङ्करले हेल्प गर्न सक्छन्. यसै गरी तर शङ्कर तिमी चाहिँ यो इमिग्रेसन अब चाहिँ मैले नोटिस गरेँ, जब मान्छेहरू चाहिँ अब टाइम लाग्छ आफ्नो मान्छेहरू आउनलाई टाइम लाग्ने भयो, यो चाहिँ माया प्रेमको कुरामा अलिकति गाह्रो भयो भन्ने कुरा मैले जब गर्दाखेरि शङ्कर भाइको मुखमा चाहिँ मैले मुस्कान देखेँ, अलिकति मन्द मुस्कान. किन धेरै समय सिङ्गल हुन पाउँछु भनेर क्या?
1: होइन दाजु, त्यस्तो होइन, सबैलाई मर्का परेको छ होइन. अब आफ्नो आफन्तीहरू नआउनु नपाउँदा त समस्या सबैलाई परेको छ. त्यस्तो होइन दाजु,
0: त्यस्तो होइन, पक्कै पनि. जोक्स अ पार्ट, इट्स अ भेरी स्याड टपिक. अनि हामी सबैलाई रियलाइज भएको छ यो डेफिनेटली नट गुड. किन भन्दा यसमा मेरो धेरै कुरा छ, अझै एड गर्नु छ. किन भन्दा हाम्रो नेपाली कन्ट्रीसँगै फर्स्ट कम्युनिटीसँग पनि यसको गुनासो छ क्या, हाम्रो पहिला आउनुभएको दाजुभाइहरूसँग, विशेष गरी सिटीमा हाम्रो पोलिटिकल्ली ओरिएन्टेड हुनुहुन्छ नि उहाँसँग. ओभियसली लेट्स नट टक टु मच, इट्स गेटिङ बोरिङ. अनि अब भने एउटा सानो गीत सुनौ, देउरालीमा बतास चल्यो भन्ने बजाउँदै हुनुहुन्छ हाम्रो हितेश भाइले. भाइ, देउरालीमा बतास चल्यो कि चलेन आज?
2: चल्छ होला दाइ, अब चाहिँ
0: पक्कै पनि. तिमीले गीत सुरु गर, अनि गीत सुरु गर्दा चाहिँ कुन गीत गर्दैछौ, यो चाहिँ ओरिजिनल या रिमेक? पक्कै पनि देउरालीमा बतास चल्यो. अब भने तपाईँहरूको लागि देउरालीमा बतास चल्यो.

0: हरि
1: अब भने तपाईहरुलाई एउटा मेसेज पढ्न चाहन्छु र कविता जिरी जी लेख्नुहुन्छ यो डिमान्ड र सप्लाई हो भनेर भन्नुहुन्छ उहाँले चाहिँ जुन इकोनोमिक कन्सेप्ट हामीले कुरा गरेको थियो यो चाहिँ डिमान्ड र सप्लाई हो मान्छे धेरै छन् र त डिमान्ड छ अप्सन छ अदरवाइज यहाँको लोकल वुलिज भए हुन्छ इज नट भन्ने कुरा उहाँले भन्नुहुन्छ है अनि अनि उहाँको चाहिँ रोजाइमा रहेको अब मेरी हजुर भन्ने गीत उहाँले चाहिँ सम्पूर्ण क्याथरिन बासी र आफ्नो हस्बेन्ड प्रकाश गिरी लगायत आफ्नो फ्यामिलीलाई चाहिँ रिक्वेस्ट गर्न चाहनुहुन्छ कविता गिरीजीले रिक्वेस्ट गर्नुभएको यो मिठो गीत

0: नमस्ते फेरि पनि तपाईँहरू सबैजनालाई वेलकम ब्याक कार्यक्रममा स्वागत छ. यो हो कार्यक्रम नेपाली आवाज 101.3 MHz र क्याथरिनमा हामी करिब साढे चार वर्षदेखि तपाईँहरू सामु उपस्थित भइरहेका छौँ. क्याथरिनमा तपाईँहरूलाई बुधबार केही रमाइलो अलिकति नेपाली वातावरण बनाऊ, तपाईँहरू सामु नेपाली बोलेर चाहिँ एफएममा अलिकति हुन्छ नि केही गरौँ भन्ने हिसाबले हामी आएका छौँ र तपाईँहरूको साथ सपोर्ट पनि पाइएको छ. र आज मैले लास्ट मन्डे यहाँ मिटिङ थियो हाम्रो चाहिँ, अनि क्याथरिन एफएममा हाम्रो मिटिङ थियो र म चाहिँ म्यानेजरसँग मिटिङ गरिरहेको थिएँ र गर्ने क्रममा चाहिँ हामीले डाटा हेऱ्यौँ हाम्रो क्याथरिनको चाहिँ यो कार्यक्रमको चाहिँ कतिको चाहिँ लिसनर्सहरू हुनुहुन्छ र एक दिनमा कतिको कार्यक्रमहरू सुनिरहेको छ भन्ने कुरा. र म चाहिँ एकदम प्राउडली के भन्न चाहन्छु भन्दा, हाम्रो नेपालीज कम्युनिटी को डाटा हेर्दा चाहिँ 8 बजे वेनसडे त्यहाँ फिगर रहेछ, विकली फिगर हुँदो रहेछ एभ्री डे. वेनसडे 8 to 9 चाहिँ तपाईँको ग्राफ चाहिँ माथि ओभर द टप त्यस्तो देखियो होइन. इट्स इट फिल्स रियली गुड. जस्तै अब म अहिले तिमीलाई देखाउन चाहन्छु, यो मोबाइल खोल्दैछु दर्शक श्रोताबिन, मैले भाइलाई देखाउन चाहन्छु 8 to 9 PM वेनसडे यो डेटमा चाहिँ सबैभन्दा पिकमा छ लिसनर्सहरू. अब त्यही छ फेरि 8 बजे त्यही नै छ स्टोरी. अनि त्यसपछि 2 जति मैले चेक गरेँ र एभरेजमा त्यस्तै देखियो र हामी चाहिँ अनि खुसी लाग्यो. यो चाहिँ यो डाटा चाहिँ पहिला पनि हेरेको थियो होइन, 2-3 वर्ष अगाडि यही नै थियो स्टोरी. अहिले पनि
1: कस्तो लागिरहेको छ तपाईँ?
0: होइन, इट फिल्स रियली गुड. अनि कम्युनिटी सबै हाम्रो चाहिँ दाजुभाइ दिदीबहिनीहरू सबैको सपोर्ट छ. र अब एउटा कुरा चाहिँ के भन्नुपर्छ भन्दा, भगवान् श्रीकृष्णले त भन्नुहुन्छ कि आफ्नो प्रशंसा जस्तो अब गर्न पनि हुँदैन भन्नुहुन्छ होइन, त्यो भनेको पाप हो भन्नुहुन्छ. तैपनि कस्तो छ भन्दा, सबैको साथ सपोर्टले हामीले यो कार्यक्रम चाहिँ होइन अहिलेसम्म कन्टिन्यू गर्न पाएका छौँ. यति धेरै अब धेरै रिसोर्सेस पनि छैन क्याथरिनमा होइन, हामी थोरै नेपालीज मेम्बरहरू हुनुहुन्छ र जो जसले मलाई सपोर्ट दिएर यतिसम्म अहिलेसम्म ल्याउन सकेँ मैले पनि र सपोर्ट पाएँ र हामी सबैले गऱ्यौँ, यो चाहिँ राम्रै हो हामी सबैको लागि.
1: पक्कै पनि जति पनि साथ दिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद.
0: सबै
1: धेरै धेरै धन्यवाद मनोज दाईको लागि. केही भन्न चाहन्छु शङ्कर
2: दाईलाई? फर्स्ट अफ अल कङ्ग्रेचुलेसन पनि, सबैभन्दा श्रोताहरूको माया पाउनुभएको छ, अनि बेस्ट विसेस पनि आगामी दिनहरूको लागि. अझै कार्यक्रम प्रस्ताव होस् होइन, यसै गरी राम्रो होस् दाजुलाई, अनि तपाईँको यो मेहनतको लागि एकदम धन्यवाद पनि पर्सनली पनि दाजु. अनि यति सानो टाउनमा पनि हजुरले यस्तो मिहिनेत गरेर आफै एक्लै, सायद एक्लै नै होला अब भोलिन्टियर सबै, यो पेड पनि होइन, यो सबै भोलिन्टियर हो. दाईलाई एकदमै धन्यवाद यो सानो समुदायमा पनि यस्तो राम्रो कुराहरू चलाइराख्नु भएको छ. आगामी दिनहरू नि यस्तै जाओस् फलोस् फुलोस् दाजु.
0: ओ थ्याङ्क यू सो मच. यति धेरै म त अब आत्तिन्छु कि क्या, यो त धेरै प्रशंसा भयो. अब भने हामी इमिग्रेसनकै पोलिसीमा कुरा गर्दै थियौँ शङ्कर, अब के छ यो चाहिँ पोलिटिकल एजेन्डा हो तिम्रो लागि? अब सुन केही चेन्ज हुन्छ जस्तै, इलेक्सनपछि केही चेन्ज हुन्छ जस्तो लाग्छ?
2: अब सायद इलेक्सन 2028 छ सायद, म गलत छैन भने. पक्कै पनि फरक त पार्ने जस्तो नै देखेको छ अहिलेको हालसालमै, तर
0: पोलिसी ब्याक हुन्न रिभर्स हुन्छ जस्तो लाग्छ हो मलाई त.
2: इमिग्रेसन सायद अब यो कोलिएसनले पनि सायद टाइट गर्दै आइरहेको छ अहिलेको जुन गभर्मेन्ट छ,
0: त्यो त प्रेसर फ्रम त्यो उसले उसले वान नेसनले दिएको उसलाई चाहिँ
2: हजुर त्यस्तै लागेको छ. अब यदि यदि वान नेसनले जित्यो भने फ्यु चेन्जेस आउँछ पक्कै पनि, तर त्यो चेन्जेस आएपछि रिजल्ट कस्तो आउने हो चाहिँ त्यो हेर्नै बाँकी हुन्छ, किनभने मलाई लाग्दैन कि यो लङ टर्म जानेवाला
0: सस्टेनेबल हो जस्तो चाहिँ मलाई लाग्दैन.
2: हजुर
0: अब भने हामीसँग चाहिँ एकदम एउटा चाहिँ अब अदृश्य शक्तिले चाहिँ यहाँ हामीलाई चाहिँ मेसेज पठाउनु भएको छ र उहाँ भन्नुहुन्छ, उहाँ चाहिँ के भन्नुहुन्छ भन्दा चाहिँ, मलाई चाहिँ गीत बजाइदिनुहोस् र म चाहिँ एकदमै प्राइभेट बस्न चाहन्छु, मेरो नाम नलेखिदिनुहोस् भनेर चाहिँ भन्नुहुन्छ. उहाँले चाहिँ गीत चाहिँ लै बरी लै भन्ने गीत चाहिँ बजाउन चाहनुहुन्छ र उहाँको लागि यो मिठो गीत.

0: फेरि पनि कार्यक्रममा स्वागत छ नेपाली आवाजमा र हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ र अघि भर्खरै कार्यक्रम सुरु गरेको जस्तो लाग्छ तर अब हाम्रो दसैँ पनि नजिक आइसकेको छ दसैँको महिनामा अब तपाईँहरूले चाहिँ क्याथरिनमा पनि खसी खोज्ने यताउता काट्ने भन्ने चाहिँ नेपाली भाइब्स ल्याउने कुरा चाहिँ मैले नेपाली दाजुभाइहरूमा सुनिरहेको छु र दसैँको विषयमा कुरा गर्नु होला र आज भने असोज 21 गते रहेको छ बुधबार 2083 साल अक्टोबर 7, 2026 अहिले पनि नेपालमा 5:06 गएको छ भने असोज कृष्ण द्वादशी रहेको छ र दसैँ आउँदैछ भाइ के छ खसी काटिन्छ
1: खसी काटिन्छ किन दाइ मलाई हजुरलाई सोध
0: खसी त मलाई त काट्नै आउँदैन म त डराउँछु खसी काटेको हेर्न पनि सक्दिनँ हौ
1: के छ शङ्कर हामीले खसी काटिन्छ त
0: खसी त भाइले त के
1: शङ्करले शङ्कर के छ विचार
0: छप्काउँछु भने त हातले
2: समयले बताउन थाहा छैन
0: खसी काटेछ भाइ
2: नै
0: नेभर एभर अब जे भए पनि तपाईँहरू
1: खसी त काटे छैन होला यदि आन्द्राबुढी केही गराएछ दाइ वाचेवाटी दाइ
0: मैले त खै सानो सानोमा गर भनेर लगाइदिन्थेँ साइडमा भाइ धारोमा यसो यतो नाम अनि एउटा काम कम्प्लिट हुन्थेन अनि सबै त्यो चेत्ने के त्यो उठ्छ नि
1: खै त मलाई त्यति थाहा छैन मलाई मैले गरेको नि छैन
0: अब हाम्रो कविता गिरिजीले भन्नुहुन्छ कि दसैँको प्रोग्राम गर्नुपर्छ यसपालि यो टपिक उठाऊ भन्नुहुन्छ पक्कै पनि हामी दसैँमा अब के छ हाम्रो सन्तोष खादीजी हो यहाँको मेन सन्तोषजी प्लिज हेर सुन्दै हुनुहुन्छ भने कृपया हामीसँग चाहिँ जोडिएर तपाईँ चाहिँ एफएममा आउनुहोस् र नेपाली कार्यक्रम गर्नु पऱ्यो दसैँमा भनेर चाहिँ यहाँ कविताजी गिरिजीले रिक्वेस्ट गर्नुभएको छ र सम्पूर्ण नेपालीहरूको माग पनि त्यही छ अब भने कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ थ्याङ्क यू सो मच कविता जी तपाईँले इन्ट्रोडक्सन गर्नुभयो ल भिजाको टपिक्स पनि छोडा धेरै भयो भिजाको टपिक्स भन्नुभएको छ हुन्छ अब भने हामी दसैँको टपिक्स कुरा गर्छौँ र जाँदा जाँदै तपाईँहरू सबैजनालाई चाहिँ थ्याङ्क यू सो मच जसले सुन्नुभयो उहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ र आजको कार्यक्रम निकै नै राम्रो राम्रो भएको छ र भाइले चाहिँ जाँदा जाँदै चाहिँ दसैँको गीत चाहिँ बजाउन चाहन्छु र मैले खसी पनि काट्छु भनेर भनेको छ थ्याङ्क यू सो मच हितेश भाइ दसैँको भाइब ल्याउने भनेको छौ
1: थ्याङ्क यू दसैँको भाइबको लागि हजुरहरूको लागि सुगम पोखरेलको दसैँ तिहार सङ्ग
0: दसैँ तिहार सुगम पोखरेलको दसैँ तिहार सङ्ग एकदमै फेमस सधैँ सुनिराख्ने र थ्याङ्क यू सो मच jokes apart always respectful and then grateful to the Nepalese community in Catherine thank you so much for listening jo jo le sunera sath dinu bhayo waha lai dherai dherai dhanyabad tapai haruko agami hafta ekdamai shubha rahos tapai haruko aaja ko ratri pani ekdamai shubha rahos ramro sanga nidra lagos ra kasai lai naramro sapna naos tyo bhandai tapai haru sabai bata ma bidai huna chahanchu ra hami sabai bidai huna chahanchau thank you shankar bhai and thank you hitesh
1: धन्यवाद मनोज दाई
2: थ्याङ्क यू दाजु
0: थ्याङ्क यू
2: सम्पूर्ण गुड इभिनिङ
0: थ्याङ्क यू भेरी मच